0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपिडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि

0: प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलाखा।
1: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: அப்பே என்னையே பாடே சொல்லி வாஸ்கோ டிவி போக்குற இடையோ நீக்கே அவதாரமா சாவுத்தோ
1: கட்டை பரி லைலை வாஸ்கோ டிவி போக்குனி பிட்டி आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
5: सूचना नेटवर्क CIN अहिले

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 31 गते आइतबार सन् 2026 जून 14 तारीक नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको चतुर्दशी तिथि विश्व रक्तदाता दिवस।
1: 19 वर्ष प्रवेशको अवसरमा डडेलधुराको आफ्नो एफएमलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: परराष्ट्र मन्त्री खनाल आज चीन जाँदै भारतले स्वीकृति नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो। 1730 मेगावाटका तीन ठूलो जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै
1: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा रासुपाको नयाँ नेतृत्व पुनर्गठन नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
0: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बजेट बाँडिँदै सामुदायिक वन व्यवस्थापनका नाममा गाभ्न खोजेको भन्दै विरोध। एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
1: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटनामा 5 सुरक्षाकर्मीको मृत्यु।
0: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड एक एकको बराबरीमा रोकिए। आजै बिहान 2 खेल हुँदै भोलि बिहान 4 खेल हुने। पहिलो खेलमा नेदरल्याण्ड्स र जापान भेट्दै
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आजबाट हुन थालेको परराष्ट्र मन्त्री खनालको चीन भ्रमणको प्रसंग।
1: समकक्षी वान ईको निमन्त्रणामा परराष्ट्र मन्त्री शिशिर खनाल आज चीनको 4 दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। मन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङ बीच भोलि द्विपक्षीय वार्ता हुने तय भएको छ। दक्षिण छिमेकी भारत भ्रमण सकेर फर्केको केही दिनमा परराष्ट्र मन्त्री खनाल उत्तर छिमेकी चीन भ्रमणमा जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालले चिनिया कम्युनिष्ट पार्टीका नेता, चिनिया उच्च अधिकारी, व्यापारी समुदाय र नेपाली समुदायसँग बेग्ला बेग्लै अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल 21 फागुनको निर्वाचनपछिको राजनीतिक शक्ति सन्तुलनको सन्धि सहित बोकेर चीन जाँदै हुनुहुन्छ। खनालको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी महाशाखा प्रमुख विर्ग ढुंगाना, बेजिङ स्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाल लगायतका हुनुहुन्छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपाल संघको सम्बन्धलाई चीनले उच्च महत्व दिएको उल्लेख गर्दै नयाँ सरकारसँग राजनैतिक विश्वास अभिवृद्धि गर्न चाहेको समेत बताउनुभयो। बेजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बीआरआई प्राथमिकता को बारेमा पनि सुनाउनु भएको छ। यसैबीच नेपालले 1 असार अर्थात 15 जूनदेखि बंगलादेशलाई 40 मेगावट मात्रै बिजुली बिक्री गर्ने भएको छ। भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात नहुने भएको हो। भारतको केन्द्रीय विद्युत प्राधिकरणको स्वीकृति नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको निर्णय र संशोधित वा नयाँ द्विपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारीहरू बताउँदै आएका छन्। प्रसारण लाइनको क्षमता नभएको भन्दै सीआईएले स्वीकृत नदिएको छैन भने अन्य प्रक्रिया पूरा पनि हुन सकिरहेको छैन। नेपालले बर्खायाममा आन्तरिक खपतपछि बाँकी हुने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ। 11 मंगिर 2082 ढाकामा भएको नेपाल बंगलादेश ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समिति बैठकले हालको 40 मेगावट सम्झौता अनुसार थप 20 मेगावट बिजुली निर्यात गर्ने सहमति गरेको थियो। त्यस अनुसार आवश्यक प्रक्रिया अघि बढ़ाउने समझदारी पनि भएको थियो।
0: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसमा आन्तरिक विवाद मिल्न नसक्दा पूर्व सभापति शेरबहादुर देउबा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतका नेताहरूले म्याद सकिदासम्म पनि सदस्यता अध्यावधि गरेका छैनन्। सदस्यता अध्यावधि गर्ने म्याद भने बिहिबार नै सकिसकेको छ। सदस्यता अध्यावधिको प्रक्रियामा शीर्ष नेताहरू नै बाहिर रहेपछि उनीहरूको सदस्यता स्वत निष्क्रिय हुन्छ कि नेतृत्वले छुट्टै बाटो खोल्छ भन्ने चासो कांग्रेस वृत्तमा देखिएको छ। सदस्यता अध्यावधि अभियानका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेल नयाँ सदस्यता वितरण अवधिसम्म छुटेकाहरूलाई अध्यावधिकमा समावेश गरिने बताउनुहुन्छ। नयाँ सदस्यता वितरणको समय सीमा 20 असारसम्म तोकिएको छ। पूर्व सभापति देउबा पत्नी आरजू राणा सहित विदेशमै हुनुहुन्छ। 21 फागुनको निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै देउबा सिंगापुर पुग्नु भएको थियो। आरजू पनि दिल्ली हुँदै सिंगापुर पुग्नु भएको हो। यसबीचमा उहाँहरू हङकङ पुगेको जनाइएको छ। अहिले कहाँ र कस्तो अवस्था छ भन्ने केही सार्वजनिक गरिएको छैन। क्रियाशील सदस्यता अध्यावधिक नगरेका मुख्य नेताहरूमा शेरबहादुर देउबा, पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण प्रसाद सितौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजय कुमार गच्छदार, प्रकाश शरण महत, धनराज गुरूङ, बद्री पाण्डे, गोविन्द भट्टराई, ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, रमेश लेखक, श्याम घिमिरे, आरजू राणा देउबा, महालक्ष्मी उपाध्याय डिना, अम्बिका बस्नेत, वीरबहादुर बलायर, मोहन बहादुर बस्नेत, उमाकान्त चौधरी, जितजङ बस्नेत, दीपक खड्का, कुन्दन काफले लगायतका नेताहरू रहेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसका 6,87,931 क्रियाशील सदस्यले भने सदस्यता अध्यावधि गरेको पाइएको छ। जसमध्ये 5,38,622 क्रियाशील सदस्यहरूले एनसीआईडी कार्ड प्राप्त गरिसकेको र 1,49,309 जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अध्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई ओडा तह मार्फत अध्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले 65 जिल्ला र 4 प्रदेशमा अधिवेशन सम्पन्न गरेको छ। 7 असार 2079 स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको रासोपाले 7 देखि 9 असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरूलाई चुनौती दिँदै 21 फागुनको चुनावबाट संसदको पहिलो दल बनेको रासोपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू रहेका छन्। विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित भएका कारण आफूहरूले त्यस्तो निर्णय गर्नु परेको बताएका छन्। 65 जिल्ला र 4 प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनका नाममा पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। पार्टीद्वारा गठित चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलले बागमती प्रदेशको भेला सम्पन्न गरेपछि आफूलाई भेट्न गुण्डो स्थित निवासमा पुगेका अगुवा नेता कार्यकर्तासँगको छलफलमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। ओलीले पार्टीभित्रका आन्तरिक विषय खुलाउँदै संगठन कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएको छ। अहिले एमालेलाई बलियो र एकताबद्ध बनाउन आवश्यक छ, तर चारैतिरबाट हमला भइरहेको बेला पुनर्गठनका नाममा पार्टीलाई फेरि एकपटक फुटाउन खोजिएको छ नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले भन्ने गर्नुभएको छ।
1: सरकारले राजदूत नियुक्तिमा खुला आवेदन माग गरेसँगै आम जनमानसमा राजदूत पदप्रति उच्च आकर्षण बढ़ेको छ। नेपालको इतिहासमै पहिलो पटक राजदूत पदका लागि खुला आह्वान गरिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि माग गरेको राजदूत पदका लागि 3,000 भन्दा बढ़ीले दरखास्त दिएका छन्। यो संख्या सरकारले अन्य निकायका लागि आह्वान गरेको पदका लागि भन्दा कैयौं गुणा बढ़ी आवेदन हो। ठूलो संख्यामा आवेदन पढ़ेपछि अब छनौट कसरी होला भन्ने चासो कूटनीतिक वृत्तमा उच्च छ। राजदूत नियुक्ति प्रक्रिया सरकारको विशेषाधिकारभित्र पर्छ, जस अनुसार यही जेठ 14 गते आह्वान गरेको खुला आवेदनको अन्तिम मिति जेठ 22 गतेसम्म थियो। आवेदनको निष्पक्ष छानबिन गरी अल्पसूची तयार गरिने मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विगतको अभ्यासलाई थप सन्तुलित बनाउन राजदूतका लागि खुला दरखास्त आह्वान गरिएको हो। उहाँले लोकतान्त्रिक पद्धति र निष्पक्ष प्रक्रिया अनुसार छनौट गरिने समेत बताउनु भएको छ। प्राप्त आवेदन तथा सिफारिशबाट मन्त्रालयले तोकेको विज्ञ समूहले अध्ययन गरेर अल्पसूची तयार गर्नेछ। त्यस सूचीमा परेका उम्मेद्वारलाई मात्रै बाँकी थप प्रक्रियाका लागि सम्पर्क गरिने आह्वान कई क्रममा खुलाइएको छ।
0: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुल्ला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले एउटा सूचना निकाल्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्ड्याएर खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्तो गतिविधि नगर्न निर्देशन दिएको हो। सीआईएमसँग कुराकानी गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले भन्नुभयो।
3: जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवाने गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्ने झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले नै समुदाय स्तरमा खुलेका वन एक अर्कामा गाभ्न दबाव दिएको आरोप
1: प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि यी वनलाई आर्थिक युनियन मात्रै होइन, यो वातावरणीय सांस्कृतिक पर्यावरणीय क्षेत्रको अलि ठूलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन।
2: प्रदेशहरूमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट, एक वर्ष भन्दा कम अवधिका लाइसेन्स नवीकरण पछि मात्रै छापिने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको कान्तिपुरको पहिलो पृष्ठमा धितुपत्र बोर्ड अध्यक्ष नियुक्तिमा किन सधैँको किचोलो शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। अध्यक्ष हुँदा पनि सुशासित हुन नसकेको पुँजी बजारको नियामक निकाय लामो समयदेखि नेतृत्वविहीन हुँदा व्यतिथि थप चुलिएको ओलीको राजनीतिक उदय, सत्ता अभ्यास र ओह्रालो यात्रा शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ। केपी शर्मा ओलीको राजनीतिक यात्राले नेपालको लोकतान्त्रिक अभ्यासका अन्तर्विरोधहरू मात्र प्रतिविम्बित गर्दैन, क्रान्तिकारी धार र संस्थागत शासन प्रणाली तथा लोकप्रियतावादी र संवैधानिक पक्षधर बीचको तनाव पनि बल झल्काउँछ खबरमा लेखिएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले स्वीकृत नदिँदा बंगलादेशमा थप 20 मेगावट बिजुली निर्यात रोकियो, एक वर्षमा कम अवधिका लाइसेन्स नवीकरण पछि मात्रै छापिने शीर्षकमा अर्को खबर छ। पुराना मितिका 29 लाख सवारी साधन अनुमति पत्र मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्षभन्दा कम अवधि समय अवधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्, तर तत्काल चाहिएको अवस्थामा निवेदकका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले बताएको छ। त्यस्तै प्रदेशहरूमा सांसदले रोजेका योजनामा बाँडिँदै बजेट शीर्षकमा अर्को खबर प्रकाशित छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई 2080-81 सर्वोच्च अदालतले रोक लगाएता प्रदेश सरकारहरूले सांसदसित योजना माग गरेर बजेटमा समावेश गर्दै आएका छन्। आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेशले सांसदले रोजेका योजनालाई बजेटमै समेट्ने तयारी गरेको छ। त्यस्तै भित्रपृष्ठमा कर्णालीमा सर्वसाधारण र व्यवसायीलाई लो भोल्टेज बिजुलीको हैरानी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
2: वाल्मीकि क्याम्पसको कागजात कृत्य गरी 20 भन्दा बढ़ी भिसा सिफारिश गरिएको बारेमा सुदीप कैनीले लेख्नु भएको पनि खबर छ। वाल्मीकि विद्यापीठ क्याम्पस काठमाडौँको कृत्य कागजातका आधारमा शिक्षा मन्त्रालयले 20 जना भन्दा बढ़ी विदेशी नागरिकलाई अध्ययन भिसा सिफारिश गरेको पाइएको छ। अध्यागमन विभागले छानबिन गर्दा बिहिबार 10 जनाको नक्कली कागजातका आधारमा भिसा सिफारिश गरेको भेटिएको हो। त्यसपछि शिक्षा मन्त्रालयले थप छानबिन गर्दा एक महिना अघि पनि कृति कागजातकै आधारमा थप 10 जनालाई भिसा सिफारिश भेटिएको हो। तीमध्ये कतिपयलाई अध्यागमनले भिसा समेत जारी गरिसकेको छ। भिसाका लागि वाल्मीकि क्याम्पसको कागजात कृति गरिएको भेटिएपछि गृह र शिक्षा मन्त्रालयले छुट्टा छुट्टै रूपमा छानबिन अगाडि बढ़ाएका छन्। 4.5 करोड़को सम्पत्ति आश्रमलाई दान गरिएको बारेमा पर्वत पोर्तेलले बाहुनडाँगी झापाबाट लेख्नु भएको खबर छापिएको छ। झापाको मेचीनगर 4 बाहुनडाँगीका रामबहादुर प्रधान 84 वर्षको हुनुहुन्छ। उहाँले जीवनभरको मेहनत संघर्ष र त्यागबाट आर्जित 4.5 करोड़ मूल्य बराबरको 2 बिघा 5 कट्ठा जमीन मानव सेवा आश्रमलाई दान गर्नुभएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा भारतीयका कारण बौरियो पोखरेली पर्यटन शीर्षकमा केशव शरण लामिछानेले पोखराबाट लेख्नु भएको खबर छ। भारतमा अत्यधिक गर्मी, 2 महिनाको विद्यालय तथा कर्मचारी विदा र भारतीय नागरिकलाई डलर संचितको दबावका कारण भारू चल्ने छिमेकी देश भ्रमण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आह्वानका कारण यति बेला नेपालको पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकहरूको अभूतपूर्व घुइँचो लागेको छ। पोखराका होटलहरूको पेन्सी इतिहासमै पहिलो पटक 80% पुगेको खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा आफन्तबाटै असुरक्षित पछिल्ला 6 आर्थिक वर्षमा 3,502 व्यक्तिको हत्या हुँदा 1,344 परिवारभित्रकै सदस्यबाट शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। आवेगको आगोमा बालबालिका पनि। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2077-78 देखि 2082-83 वैशाखसम्म 211 बालक र 142 बालिका आफन्तबाटै मारिएको खबरमा उल्लेख छ। नाता सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला 7 घटनाको बारेमा पनि उल्लेख गरिएको छ। काभ्रेको बस दुर्घटना, टाई रोड खुस्किएर शीर्षकमा अर्को खबर छ। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुचाकोटमा भएको बस दुर्घटना, टाई रोड अर्थात स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भलै प्रहरीले नै अनुसन्धानका लागि समिति पनि गठन गरेको छ। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट हात झिक्दै भारतीय कम्पनी शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। 21.9% बिजुली निशुल्क नेपाललाई दिनुपर्ने भएपछि 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन एनएचपीसीले हात झिक्ने भएको छ। एनएचपीसी 800 मेगावाटको पश्चिम सेती, 450 मेगावाटको एसआर6 र 480 मेगावाटको फुकोट कर्णालीमा लगानी नगर्ने निष्कर्षमा पुगेको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि सुस्ता घटनाको सत्य तथ्य सार्वजनिक गर्न नेकपा एमाले माग गरेको छ। अनि 50.65% बढ़्यो प्रसारण लाइन र सब स्टेशनको बजेट शीर्षकमा मिलन विश्वकर्माले नै लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रसारण सब स्टेशन र वितरण जस्ता विद्युतीय पूर्वाधारको बजेट 50.65% बढ़ाएको हो। औद्योगिक क्षेत्रको भाड़ा विवाद बक्यौता बुझाउने सरकारी ताकेताप्रति उद्योगीको विरोध शीर्षकमा खबर छापिएको छ भने हेटौडामा 5 वर्षमा 250 किलोमिटर सड़क विस्तार शीर्षकमा पुष्टराज अधिकारीले लेख्नु भएको खबर छ। शिक्षा र स्वास्थ्यका पूर्वाधारमा पनि उल्लेख्य लगानी रहेको पाइएको छ। गोर्खापत्र दैनिकमा लागू औषधको फैलिदो कारोबार शीर्षकमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा जलविद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुग्ने शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनबाट मोहन डागीको नेतृत्वमा 25 सदस्यीय नयाँ कार्य समिति चयन भएको बारेमा पनि खबर छापिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान शान्ति सम्झौता गर्न सहमत भएका छन्। इरान युद्ध अन्त्यका लागि मध्यस्थता भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देश शान्ति सम्झौता गर्न सहमत भएको र अबको 24 घण्टाभित्र हस्ताक्षर भइसक्ने समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पाकिस्तानले लामो समयदेखि दुई पक्षलाई वार्तामा ल्याउन प्रयास गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै शरीफले सम्झौता इलेक्ट्रोनिक हस्ताक्षर गर्ने तयारी समेत भएको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आज हस्ताक्षर हुन सक्ने बताउनु भएको छ। तर इरानले भने सम्झौताको समयबारे अझै स्पष्टता नभएको जनाएको हो। सामाजिक सञ्जाल मार्फत ट्रम्पले सम्झौता सम्पन्न भए लगत्तै विश्वको महत्वपूर्ण जलमार्ग मानिने हर्मुज जलमार्ग सबै देशका लागि खुला गरिने समेत दावी गर्नुभएको छ। इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि शान्ति वार्ताको तयारी भइरहेका बेलामा इजरायलले दक्षिण लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको मृत्यु भएको छ भने भौतिक संरचनामा ठूलो क्षति भएको छ। पछिल्लो आक्रमणलाई इजरायल र लेबनानी अधिकारीहरू बीच यसै महिनाको शुरूआतमा भएको युद्ध विराम सहमतिको उल्लंघनका रूपमा हेरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् र भारतीय वायु सेवाको AN-32 परिवहन विमान हिजो उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त हुँदा 5 सुरक्षाकर्मीको मृत्यु भएको छ। आसामको जोरहाट एयर फोर्स स्टेशनमा विमान दुर्घटनामा परेको थियो।
0: अब साझा खबरमा खेल खबर। 5 पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप 2026को पहिलो खेलमा मोरक्कोसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको छ। फिफा विश्वकप 2026 अन्तर्गत आज बिहान भएको समूह सीको आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो। छैठौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरूद्ध 1 गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो। फिफा विश्वकपमा 8 वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन। यसअघि सन् 2018 पनि ब्राजिल पहिलो खेलमा स्विजरल्याण्ड 1-1 बराबरीमा खेलेको थियो। विश्वकप अन्तर्गत आइतबार आजको तेस्रो खेल स्कटल्याण्ड र हाइटी बीच पौनी 7 बजे शुरू हुँदैछ। कतारले फिफा विश्वकप 2026 स्विजरल्याण्डलाई 1-1 बराबरीमा रोक्दै अंक खोसेको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा स्विजरल्याण्ड बराबरीमा रोकिएको हो। यो बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोड्न सफल भएको छ। र विश्वकपको नयाँ टोली कुराकाओले आइतबार 4 पटक च्याम्पियन जर्मनीसँग खेल्दै विश्वकप 2026को अभियान शुरूआत गर्दैछ। अमेरिकाको एनआरएस मैदानमा कुराकाओ विश्वकपकै पहिलो खेल जित्न चाहन्छ। यदि जर्मनी विरूद्ध जित निकाले यो विश्वकपकै एउटा जित निकाल्नेछ। यता पछिल्ला संस्करण कमजोर प्रदर्शन गर्दै आएको जर्मनी पनि ठूलो अपसेटबाट बच्ने कोशिशमा हुनेछ।
7: सामुदायिक वनको व्यवस्थापनका बारेमा सरकारले बजेटमा राखेको व्यवस्था र सरकारवालाको अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: अथवा डिटिएच सेवा डिस्को खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरमा अब सामुदायिक वन र आमदानीको योजना वन व्यवस्थापन र योजनाका बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फुकुफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर साईसँग हामीले कुराकानी गरेका छौं।
2: राष्ट्रिय कार्यसमितिले हाम्रो संगठनको सुदृढीकरणको विषयमा पनि व्यापक छलफल गर्यौं र संगठनलाई सुदृढ पार्नको लागि परिचालन गर्नको लागि र विशेष त अहिले अब तत्कालीन सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ त्यसमा हामीले विगतदेखि नै उठाइरहेको मुद्दाहरू जस्तै सामुदायिक वनको विगतमा एक दशक संरक्षणमा अब्बल साबित भएर संरक्षणलाई संस्थागत गरे यसलाई समृद्धिमा कसरी जोड्ने र यस समृद्धिमा जोड्नको लागि सामुदायिक वनको आर्थिक स्वतन्त्रता नै प्रमुख कुरा हो भनेर हामीले भन्दै आएका थियौं।
1: 31 वर्ष भयो सामुदायिक वन उपभोक्ता महासंघ फुकुफनको तर अहिले यहाँहरू एकदम धेरै फर्किनुको कारण चाहिँ के हो? यो बजेटमा त्यस्तो के उल्लेख गरेका छन्?
2: आर्थिक स्वायत्तता दिनेछौ भनेर जुन सामुदायिक वनले उद्यम क्षेत्र बजार मार्केटको त्यस्तै गरेर विभिन्न सेक्टरमा यसलाई थप बलियो आर्थिक स्वतन्त्रता सहित त्यसलाई बलियो बनाउने र विशेष त हरित अर्थतन्त्र सामुदायिक वनको लाई गरेको योगदानको रूपमा स्वीकार्छौं भनेर जुन बजेट वक्तव्यमा आएको छ अहिले बजेटमा आए तापनि यो आर्थिक स्वतन्त्रता दिने भनेर जुन आएको छ सोही अनुसार वन ऐन वन नियमावली र निर्देशिकाहरू त्यो अनुसार परिमार्जन भयो भने किनभने यो सरकारले वन ऐन पनि संशोधन गर्छ भनेर भर्खरै सुझावहरू पनि मागिरहेको छ भोलि व्यवहारमा परिणत गर्छ भन्ने हामीलाई एउटा एक लेभलको विश्वास भएको हुनाले हामीलाई यसलाई यो यसको बारेमा धन्यवाद दिएका
1: सामुदायिक वनलाई एकीकृत गर्ने अथवा मर्ज गर्ने त्यस्तो खालको चलखेलको सम्भावना देखियो पनि भनेर लेख्नु भएको छ जो घोषणा पत्र जारी गर्नु भएको छ त्यो भनेको कसले त्यो सामुदायिक वन जो अहिले हामी 23,000 भन्दा बढी छौं भन्छौ त्यसलाई मर्ज गर्ने एकीकृत गर्ने त्यो अभियान कसले चलाएर तपाईँहरू डराउनु भयो?
2: प्रदेश सरकारहरूले विभिन्न डिभिजनल वन कार्यालयहरूले उनीहरूले आफ्नो सेवाहरू दिन नसकेर धेरै यो कुराहरूलाई उनीहरूले खालि आर्थिक पक्षलाई मात्र प्रमुखता दिएर सामुदायिक वनहरूलाई मर्ज गर्ने केही केही जिल्लाहरूमा अभियानको रूपमा अथवा केही केही जिल्ला डिएफओहरूले उपभोक्ता सामुदायिक वनहरूलाई प्रेसर दिएर मर्ज गर्न खोजिरहेका छन्। त्यसकारणले हामीले खालि वनलाई आर्थिक युनिट मात्रै होइन यो वातावरणीय संस्कृति पर्यावरणीय क्षेत्रको अलि ठूलो भएको हुनाले यसलाई मर्ज गर्नु हुँदैन किनभने अहिलेसम्म जुन त्यति सानो सामुदायिक वन बनाउनलाई पनि धेरै ठूलो योगदान छ होइन त्यो कुराहरूलाई मध्यनजर गरेर यसलाई खालि आर्थिक युनिटको रूपमा मर्ज गर्नु हुँदैन भनेर हाम्रो सामुदायिक वन उपभोक्ता महासंघले क्याम्पेनहरू गरिरहेको छ।
1: कार्बनको विषय पनि तपाईँहरूले अहिले उठाउनु भएको छ। सरकारले 20% राखेर बाँकी मात्रै पठाइरहेका छ त्यो पनि यो पर्याप्त भएन भनेर त्यो पनि माग गर्नुभयो त्यो भनेको कस्तो?
2: समुदायले विभिन्न क्रियाकलाप गर्दै आगलागी नियन्त्रण गरेर वनको संरक्षण गरेर वृक्षारोपण गरेर त्यो रिलिज हुने कामलाई उनीहरूले वनमा घटाउँछ त्यो घटाए बापत निश्चित एउटा विधि मार्फत हामीले कति टन घटायौं भनेर एउटा विधि मार्फत त्यसलाई निकाल्छ त्यो यति घटाए बापतको पर टन कतिमा बिक्री गर्ने भनेर हामीले अन्तर्राष्ट्रिय समुदायले बेच्ने बापत आउने पैसा हो।
1: यो अहिले दुई चरणमा नेपालमा लागू भइरहेको छ।
2: यो दुईटा स्किम भनौँ न एउटा तराईमा लागू भइरहेको छ त्यो वर्ल्ड ब्याङ्कलाई बेच्ने हिसाबले भइरहेको छ अर्को चाहिँ इमर्जेन्ट भनेर अर्कै लिफ कोलिएसन छ इमर्जेन्टलाई बेच्ने भनेर अर्को स्किम दुईटा स्किम लागू भइरहेको छ।
1: यो चाहिँ सामुदायिक वनले सिधै पाउनुपर्छ सरकारले कुनै न कुनै बहानामा त्यो राख्न खोजिरहेको छ भनेर तपाईँले त्यो भन्न खोजेको छ।
2: यसमा हामीले अहिले समुदायलाई जुन लेभलको पैसा आउँछ त्यो 100% नै दिनुपर्छ त्यो एनडीसीटीमा कन्ट्रिब्युसन भए हुनाले यतातिर जुन अर्थ मन्त्रालयले 20% लिन्छ भने त्यो लिदु हुँदैन भन्ने हाम्रो माग हो।
1: फुकुफनका वरिष्ठ उपाध्यक्ष बिर्ख बहादुर शाहीसँग गरिएको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: परराष्ट्र मन्त्री खनाल चीन जाँदै भारतले स्वीकृत नदिँदा बंगलादेशमा 20 मेगावाट बिजुली रोकियो। 1730 मेगावाटका 3 ठूला जलविद्युत आयोजनाबाट भारतीय कम्पनी बाहिरिँदै
1: कांग्रेसमा देउबा कोइराला पक्षधरले सदस्यता अध्यावधि गरेनन्। 65 जिल्ला र 4 प्रदेशमा राष्ट्रपाको नयाँ नेतृत्व पुनर्गठनको नाममा पार्टी फुटाउने प्रयास भएको एमाले अध्यक्ष ओलीको शंका।
3: प्रदेशमा सांसदहरूले रोजेका योजनामा बाँडिँदै बजेट सामुदायिक वन व्यवस्थापनका नाममा गाब्न खोजेको भन्दै विरोध। एक वर्षभन्दा कम अवधिका लाइसेन्स नवीकरणपछि मात्रै छापिने।
1: अमेरिका इरान युद्ध रोक्न सहमत, आज सम्झौतामा हस्ताक्षर हुने। दक्षिणी लेबनानमा इजरायलद्वारा आक्रमण, भारतमा सैन्य विमान दुर्घटना हुँदा 5 सुरक्षाकर्मीको मृत्यु।
3: र फिफा विश्वकपमा कतार र स्विजरल्याण्ड 1-1 बराबरीमा रोकिए, पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, आजै बिहान 2 खेल हुँदै।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, सम्पत्ति छानबिन आयोगले पछिल्लो समयमा काम अगाडि बढ़ाएको छ तर निकै पहिलेका विवरणहरू पनि भर्न लगाएको र त्यतिखेरका कर्मचारीहरू जो अहिले वृद्धावस्थामा छन् उनीहरूलाई पनि धाउनु परेको र फारम भर्नु परेको भनेर विभिन्न गुनासा पनि आइराखेका सामाजिक सञ्जालमा देख्न सकिन्छ। एउटा बन्द कोठा छ, बन्द कोठामा दुईजना वृद्ध वृद्धा छन् र नजिकै एउटा सोफा छ, सोफामा बसेका छन् एकजना त्यहाँ पुरूष जो कपाल सेतो फुलेको छ, चस्मा नाकको डाँडीसम्म पुगेको छ, आँखा जोडले तरेर केही भन्दैछन्। नजिकै रहेका अर्को एकजना महिलातर्फ माथि यस्तो लेखिएको छ, उहिले म खरदार हुँदा खुतुर्केमा जम्मा गरेको पैसा कति भएको थियो तिमीलाई याद छ त? त्यो पनि यहाँ खुलाउनु पर्ने रहेछ।
4: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलोखा तथा दोलोखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौं। शिविरबाट सनोर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 1983 साल असार 2-3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32-8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोकाट सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851-1763-67 9863-3128-10।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
0: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
0: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
2: विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94.5 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। प्रासपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित, लामिछाने 2 मतले पराजित, जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टी बाँफाको सूचक तय, भौगोलिक अवस्थालाई 50% भार। बजेट माग्दै मन्त्रालयमा भीड़ बढ़ेपछि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको गेटमा टाँसियो प्रवेश निषेधको सूचना। काभ्रे पलाञ्चोक बस दुर्घटनाको छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा 6 सदस्यीय समिति गठन। र अमेरिकी राष्ट्रपति इरानसँगको सम्झौतामा हस्ताक्षर हुने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, ब्राजिल पहिलो खेलमा जित विहीन, मोरक्कोसँग बराबरीमा रोकियो।
1: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
2: भुवन सापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा बागमती प्रदेशको प्रथम अधिवेशनबाट उक्त बर्याल झिनो मतान्तरले प्रदेश सभापतिमा निर्वाचित भएका छन्। अर्याल 416 मत प्राप्त गर्दै विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी डाक्टर अच्युतम लामिछानेले 414 मत पाएका हुन्। 2 मतको मात्रै अन्तरले अर्याल विजय भएका हुन्। बागमती प्रदेश अधिवेशनमा सहभागी केन्द्रीय सदस्य मधुसूदन ढकालका अनुसार मतगणनाको अन्तिम परिणाम अनुसार अर्यालले लामिछानेलाई पराजित गर्दै प्रदेश नेतृत्वको जिम्मेवारी प्राप्त गरेका छन्। रासपा बागमतीको पहिलो अधिवेशनमा नेतृत्वका लागि अर्याल र लामिछाने बीच कड़ा प्रतिस्पर्धा भएको थियो। प्रदेश नेतृत्वका लागि भएको निर्वाचनमा शुरूदेखि नै अर्याल र लामिछाने बीच कड़ा प्रतिस्पर्धा हुने अनुमान गरिएकोमा अन्तिम परिणामले त्यही पुष्टि गरेको हो। सभापति पदका लागि 4 जनाले उम्मेद्वारी दिए पनि मतदान अघि 2 उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएर अर्याललाई समर्थन गरेका थिए। मकवानपुरका अर्याले यसअघि प्रदेश कमिटिको प्रवक्ताको जिम्मेवारीमा थिए भने 2 मतान्तरले पराजित भएका लामिछाने नुवाकोट 2 बाट निर्वाचित सांसद तथा यसअघिका प्रदेश सभापति हुन्। जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टी बाँफाँको सूचक तय गरिएको छ। विद्युत विकास विभागले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टी बाँफाँको आधार र ढाँचा स्पष्ट गर्दै मुख्य सूचकहरू तय गरेको हो। विभागले सरोकारवालाहरूलाई जानकारी दिँदै सय अनुसार कानून गर्न आग्रह पनि गरेको छ। विभागका अनुसार रोयल्टी बाँफाँका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसंख्यालाई मुख्य आधारका रूपमा लिइनेछ। त्यमध्ये भौगोलिक अवस्थालाई 50%, प्रभावित क्षेत्रको क्षेत्रफललाई 25% र जनसंख्यालाई 25% भार दिइने व्यवस्था गरिएको छ। भौगोलिक अवस्थिति अन्तर्गत मुख्य क्षेत्र, प्रभावित क्षेत्र तथा आयोजनाको माथिल्लो र तल्लो तटीय क्षेत्रलाई समेटिनेछ। त्यस्तै प्रभावित क्षेत्र र जनसंख्या निर्धारण गर्दा पनि मुख्य प्रभावित र वरिपरिको क्षेत्रलाई आधार मानिनेछ। विभागले जलाशयुक्त अर्धजलाशयुक्त तथा नदी प्रवाही आयोजनाको प्रकृति अनुसार मुख्य क्षेत्र र प्रभावित क्षेत्रको परिभाषा फरक हुने स्पष्ट पारेको छ। अर्धजलाशयुक्त आयोजनाले छोएका सबैवटा तथा विद्युत गृह र सम्बन्धित संरचना रहेका क्षेत्रलाई रोयल्टी पार्क फार्म समेटिनेछ। एकै नदी बीस दिनका आयोजनामा बाँधस्थलदेखि विद्युत गृहसम्मका नदीकि नारका दुवैतर्फका ओडाहरू साथै माथिल्लो र तल्लो तटीय क्षेत्रका ओडाहरू पनि प्रभावित क्षेत्रभित्र पर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट माग्नेको घुइँचो लागेपछि मन्त्रालयको गेटमा प्रवेश निषेधको सूचना टाँसिएको छ। बजेट निर्माणको अन्तिम चरणमा मन्त्रालयमा सरकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि, कर्मचारी तथा विभिन्न समूहको अत्याधिक भीड़ बढ़ेको हो। चाप व्यवस्थापन गर्न नसकेपछि मन्त्रालयमा प्रवेश निषेधको सूचना टाँसिएको हो। यसअघि पहुँचका आधारमा बजेट विनियोजन भएको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट तर्जुमा सम्बन्धी नयाँ निर्देशिका नै जारी गरेको थियो। तर प्रदेश सरकारले बजेट निर्माण गर्दा निर्माण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले लागू गरेको बजेट तर्जुमा तथा आयोजना छनौट निर्देशिका 2083 व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै योजना बजेट किताबमा पार्न मन्त्रालय धाउनेको लड़को लागेको छ, जसका कारण मन्त्रालयको गेटमा ताला नै लगाउनु पर्ने स्थिति सिर्जना भएको मन्त्रालयका एक कर्मचारीले बताएका छन्। बजेट निर्माणको संवेदनशील चरणमा एकैपटक धेरै पक्षबाट योजना समावेश गराउन दबाव बढ़ेपछि मन्त्रालय प्रशासनले भीड़ नियन्त्रणका लागि कड़ा कदम चालेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री तामाङले बताएका छन्। योजना माग गर्न आउनेलाई भन्दा पनि योजना पार्न दबाव दिन आउनेका लागि प्रवेश निषेध गरिएको उनको भनाई छ। उनका अनुसार बजेट निर्माण अन्तिम चरणमा भएकाले अनावश्यक चहल पहल रोक्न यस्तो व्यवस्था गरिएको हो। भीड़ नियन्त्रण पछि मन्त्रालयभित्र बजेटको अन्तिम मस्यौदा तयार गर्ने काम सीमित टोलीबाट अघि बढ़ाइएको छ। अर्थमन्त्री तामाङ मन्त्रालयभित्रै रहेर बजेट समन्वय र अन्तिम रूप दिने प्रक्रियामा संलग्न छन्। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घटेर आउने भएकाले सेलिङको आकार पनि घटाइएको छ। बजेट कार्यान्वयन गर्ने बेलामा मन्त्रालयहरू मर्ज हुने भएकाले यसै अनुसारको बजेट बनाइने तयारी रहेको अर्थमन्त्री तामाङको भनाई छ। चालू आर्थिक वर्षका लागि 64 अर्ब बजेट ल्याइएकोमा आगामी आर्थिक वर्षमा 50-52 अर्बको हाराहारीमा बजेट बन्ने बताइएको छ। उनका अनुसार आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधारतर्फ टुक्री योजनाहरू समावेश गरिएको छैन। साथै सवारी साधन खरिद, एउटै प्रकृतिको तालिम, भ्रमण तथा अवलोकन जस्ता शीर्षकमा पनि बजेट विनियोजन नगरिने मन्त्रालयले जनाएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
3: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मय हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति, समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मय कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
0: तपाईं यतिखेर हाम्रो रेडियो र सिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। मेडिकल विज्ञानको सबैभन्दा महत्वपूर्ण लक्ष्यहरूमध्ये एक रिभर्स एजिङ अर्थात बुढ्यौली प्रक्रियालाई उल्टाउने प्रविधिको पहिलो मानव परीक्षण शुरू भएको छ। पहिलो पटक उमेरका कारण कोशिकामा आउने असरलाई उल्टाउने उद्देश्य राखिएको इन्जेक्सन मानिसमा प्रयोग गरिएको हो। अमेरिकाको बोस्टन स्थित बायोटेक स्टार्ट अप लाइफ बायोसाइन्सेसले आफ्नो पहिलो बिरामीलाई सेल्युलर रिप्रोग्रामिङमा आधारित इन्जेक्सन दिएको बताइएको छ। यो ट्रायलको मुख्य उद्देश्य उमेर बढ्दै जाँदा कमजोर भएका कोशिकाहरूलाई पुनः युवा र सक्रिय अवस्थामा फर्काउनु रहेको बताइएको छ। आगामी 6 महिनासम्म वैज्ञानिकहरूले यसको प्रभावकारिता र सम्भावित दुष्प्रभावीमाथि निगरानी राख्ने समाचारमा उल्लेख छ। यो क्लिनिकल परीक्षण सफल भएमा एजिङ थेरापीको नयाँ युगको शुरूआत हुन सक्ने बताइएको छ। मानिसमा परीक्षण शुरू हुनु अघि यो अनुसन्धान मुसा र बाँदरमा मात्र सीमित थियो, जुन अब पहिलो पटक मानव परीक्षणको चरणमा प्रवेश गरेको छ। सरकारले कूटनीतिक नियोजनमा कार्यरत नेपालीहरूलाई आयकर लाग्ने व्यवस्था गरेको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा 47 सो प्रावधान उल्लेख गरिएको छ। सो प्रावधान अनुसार संयुक्त राष्ट्र संघका नेपाल स्थित कार्यालय त्यस अन्तर्गतका विभिन्न निकाय अन्य अन्तर्राष्ट्रिय संस्था वा विदेशी कूटनीतिक नियोगमा कार्यरत तर भिएना अभिसन्धि अनुसार कर छूटको सुविधा नपाउने नेपाली नागरिकहरूलाई लक्षित गर्दै सरकारले विशेष कर सहुलियतको व्यवस्था गरेको छ। काभ्री पोलाञ्चोको बुच्चाकोटमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका दुई बुच्चाकोटमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी पुलिस कार्यालय काभ्रेका प्रहरी वरिष्ठ परीक्षक कमल थापाको नेतृत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाको वास्तविक अवस्था कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। पनेपाबाट रूसी खारपासोकतर्फ जाँदै गरेको 23 98 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा 8 यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भनी 16 जना घाइते भएका थिए। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपालले विभिन्न देशबाट आयात हुने कृषिजन्य सामग्रीबाट हानिकारक रोग तथा किरा फेला परेपछि जैविक सुरक्षाका लागि केरा धनियाँ एभोकाडो लगायतको आयातमा कडाई गरेको छ। भारतीय आप आयातमा पनि नयाँ जैविक सुरक्षा मापदण्ड लागू गरिएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: नेपालको कृषि क्षेत्रमा पछिल्ला दिनमा विदेशबाट भित्र नसक्ने विभिन्न हानिकारक रोग तथा किराहरूको उच्च जोखिम देखिएको छ। स्वदेशी कृषि प्रणाली अरबौं रूपियाँको लगानी र किसानको जीविकोपार्जनलाई सुरक्षित राख्न सरकारले सीमा नाकाहरूमा क्वारेन्टाइन जाँचलाई कड़ा बनाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार विभिन्न मुलुकबाट आयात हुने कृषिजन्य सामग्रीमा हानिकारक रोग र जीव फेला परेपछि आयातमा रोक लगाउन तथा नयाँ मापदण्ड तोक्ने जस्ता कदम चालिएका छन्। नेपालको केरा खेतीमा देखिएको पनामा रोगको जोखिम, चीनबाट आयातित धनियाँमा भेटिएको रपराज किरा, युगाण्डाको एभोगाडोमा देखिएको फाइटोप्याथोरा पल्मी भोरा र भारतीय आँप आयातमा लागू गरिएको हट वाटर ट्रिटमेन्टको मापदण्डका कारण ती वस्तु नाकमै रोकिने गरेको छ। नेपालको अरबौं रूपियाँ बराबरको केरा खेतीलाई विनाशकारी पनामा रोगबाट जोगाउन सरकारले कड़ा कदम चालेको छ। असोज 2 गतेदेखि लागू हुने गरी भारतबाट केरा आयातमा अनुमति पत्र दिन रोक लगाइएको थियो। ब्ल्याक डेथ संज्ञा दिएको यो रोगले एकपटक आक्रमण गरेपछि केराको सम्पूर्ण बगान नै सखा पार्ने क्षमता राख्छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले भारतबाट आयात हुने केराको बिरूवा र फलमा रोक लगाएको हो। यसै गरी चीनबाट नेपालतर्फ आयात गरिएको ठूलो परिणामको धनियाँको दानामा हानिकारक रोपराज किरा भेटिएपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भन्सार नाकामै रोकेको छ। तातो पानी नाका हुँदै भित्रिएको करिब 30 टन गेडा धनियामा अन्तर्राष्ट्रिय स्तरमै प्रतिबन्धित क्वारेन्टाइन पेस्ट किरा भेटिएको हो। वरिष्ठ बाली संरक्षण अधिकारीका अनुसार रोपराज किराले अन्न बाली र भण्डारण गरिएको खाद्य सामग्रीलाई पूर्ण रूपमा ध्वस्त बनाउन सक्छ। तातो पानी नाकामा गत जेठ 13 गतेतिरै रोकिएको उक्त धनियालाई अहिले क्वारेन्टाइनको प्रक्रियामा राखिएको छ। नेपालमा अफ्रिकाको युगाण्डा आयात हुने एभोगाडोमा हानिकारक रोग भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्ण रूपमा रोक लगाएको छ। भारतीय बाटो हुँदै कहिलेकाहीँ तन्जानियाको उत्पादन भनेर समेत लुकाएर ल्याइने गरेको युगाण्डाको एपोगाडोमा नेपालको स्वदेशी खेतीलाई नै सखा पार्न सक्ने रोगको जीवाणु भेटिएपछि केन्द्रले आयात अनुमति पत्र दिन बन्द गरेको हो। नेपालले भारतीय आँप आयातमा पनि जैविक सुरक्षा मापदण्ड लगाएको छ। भारतबाट आयात हुने आँपको हकमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार केही हानिकारक शत्रुजीवहरूको मुक्तता सुनिश्चित गर्न नयाँ मापदण्ड लागू गरिएको हो। यो व्यवस्था अनुसार आँप पैठारी गर्दा 48 डिग्री सेन्टिग्रेड तापक्रमको पानीमा एक घण्टासम्म हट वाटर ट्रिटमेन्ट गरिएको हुनुपर्नेछ। यस्तै भारत सरकारको आधिकारिक बिरूवा संरक्षणबाट सो अनुसार उपचार गरिएको बिरूवा स्वच्छता प्रमाणपत्र पेश भएमा नेपालमा पैठारीका लागि बिना कुनै अवरोध निरन्तर प्रवेश अनुमति पत्र जारी भइरहेको केन्द्रले जनाएको छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरिकोट।
0: सेन्जी आन्दोलनका क्रममा फरार दोलोखाको सैलुङ घर भएका एक कैदी पक्राउ परेका छन्। दोलोखाको सैलुङ गाउँपालिकाका 44 वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 9 मुडेबाट पक्राउ गरेको हो। टाका चोरी मुद्दामा 5 वर्षकै सजाय भुक्तान गरिरहेका उनी सेन्जी आन्दोलनका क्रममा ललितपुर स्थित नखु कारागारबाट भागेका थिए। पक्राउ परेका श्रेष्ठलाई पुनः नखु कारागार पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिएका हुन्। हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तत्काल सबैका लागि खुला हुने उनको भनाई छ। ट्रम्पको यो भनाई इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईसँग पनि बाजिएको देखिएको छ। अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमा हमला गरेपछि मध्य पश्चिम क्षेत्र शान्त छ। विश्वभर इन्धन ढुवानीको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द छ। प्रत्यक्ष भेटघाटले लजिस्टिक चुनौतीहरू र प्रक्रिया अवरोध हुने सम्भावना बढ़े भएकाले अधिकारीहरूले सम्झौतामा भर्चुअल हस्ताक्षरको योजना बनाइरहेको सीएनएनले जनाएको छ। हाम्रो समाचारमा अब खेल सम्बन्धी समाचार। पाँच पटकको विश्व विजेता ब्राजिल विश्वकप 2026 को आफ्नो पहिलो खेलमा जितविहीन बनेको छ। विश्वकपको उपाधि दावेदार ब्राजिल आज बिहान भएको खेलमा मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको हो। समूह सीमा रहेका ब्राजिल र मोरक्को बीचको खेल बराबरीमा टुंगिएको छ। खेलको पहिलो हाफको 20 मिनटमा मोरक्कोका एसामेल सैबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको 11 मिनटमा ब्राजिलका भिनिसियसले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए पनि दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन। सन् 1998 पछि ब्राजिल र मोरक्को बीच विश्वकपमा आज दोस्रो पटक खेल भएको हो। ब्राजिल विश्वकप 2026 को पहिलो खेलमा जितविहीन बनेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
8: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
9: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
10: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
9: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
10: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
7: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
11: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
12: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमाती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
11: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 421 20।

0: होइन पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमान पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
2: पाण्डुहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0449412020।
5: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलखा तथा दोलखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौं। शिविरबाट सरल भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको एकीमिति 2083 साल असार 2, 3 र 4 गति दोलखा लाइन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
3: आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोकाट सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलखा लाइन्स शाखा केन्द्र दोलखा। सम्पर्क नम्बर 9851173667 9863131810।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
4: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
3: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
4: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
3: हाम्रा सुविधाहरू
5: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल,
3: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने,
5: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने,
3: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने,
5: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
3: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
4: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
3: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 49.1 FM 802 र 49.1 FM 844।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध,
8: हरियो मेरो भीमेश्वरको शरण।
9: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समय में सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिम को त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: Gotcha.
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कतै बरिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: ल, त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल, घडी सबै पनि हाल्छ नि। सके हो नि?
4: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सित्तैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मै कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म। पुण्य श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गते।

0: म समय बिहान 7 बजेदेखि अपराह्न 4 बजेसम्म भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 제가 뜨거워도 빨리 미사일 걸어야죠. 아니, 더 카데노.
1: 아니, 뭐라, 니디씨가 러그너 벌기에 굴라둣 까마를 리에라 아이고, 버터를 뻔히 가야는, 전 찌아터 버터까지 미쳐 차이나, 얼리랑 루둣 레오나 썩대노?
2: 얘라 헤라 여부리코 건건, 미쳐 둣이 여쭤리코 바다가 까파이 차라.
1: 팀이 쿤 저가나만 쳐, 돌아가 데리고 니디씨 둣 리에라 아우노.
2: 라라, 뭐 돌아가 데리고, 넘버 원 니디씨 둣 내리에라 아이 알쳐.
0: 아하, 거티 미쳐 둣. 아바데 키선다이, 디디시 둣 내 리에라 아우누세, 바바.
3: 하주, 네팔 सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वन डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
4: बिक्री केन्द्रहरू चरिकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपी भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
3: दोलखा दुग्ध उद्योग लिमिटेड चरिकोट दोलखा सम्पर्क 049-421-020
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
6: सोटे कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
7: कठै बरिलैलै कसको टिभी बोक्नु नि भित्ती आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
6: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरिकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
7: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
8: अब आउनु

0: हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिपेमा
1: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बहिनी बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहालौँ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौँ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौँ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900।
3: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना।
5: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
3: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: चरीकोट कोटी होममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति, समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावण एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: आफे होइन ए पाँडे सोल्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
5: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
4: ल, त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
5: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा।
7: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
0: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।

0: घिमिरचुर मंदिर में दर्शन करना आने भक्तजन में हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मे हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष शुल्कको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चरीकोट चरीकोट चरीकोट दोलखा।
5: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: बेलुङ गाउँपालिकाको सडक मार्ग बन्द हुने सम्बन्धी सूचना।
5: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पिपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पिपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
3: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767667, 9863318210।
1: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
3: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: ग्रुप फाइटर ग्रुप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: सरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म, समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म, भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: दुलीखिल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोली सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: भीमेश्वर मंदिर में दर्शन करना आने हुने भक्त सन हरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौ। श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको

0: धूप ताल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाडी सौडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्मै हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्मे कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्न 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: झ्याक्क तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता। यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार

0: भएको
1: आफ्नै कम्पाउन्ड भएको
0: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
1: सस्तोमा होइन राम्रो सिकाउँछौ
0: रूप फाइटर रूप अफ मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
3: होइन बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस् कता जान लागिस् बिहेतिर हो कि क्या हो
4: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
5: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो
4: के हुनु नि दिदी मनोकामनाको कुरा हो नि होइन
3: हो नि पाँडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
3: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
4: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
5: पाण्डहरू गइहालौ न सकिगो नि
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
6: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: चरीकोट कोटीहोममा पुरूषोत्तम महात्म्य हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्मकर्म सेवा संघको आयोजनामा निम्न मिति, समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्म्य कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: ढाक्का अघि माइलोले हजुरहरूको लागि बनाइदिएको फिल्म हो है, सबैले हेर्नु होला।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यहीमिकी 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 3508, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन्स आँखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851 17 63 67, 9863 31 28 10।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
1: विशेष मेसिनद्वारा नवका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच।

0: सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
0: सम्पर्क नम्बर 049412020।
2: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

दिउँसो 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। अमेरिकाले जोर्डन, आर्मेनिया, टर्की, इरान, जर्जिया र अफगानिस्तानका नागरिकहरूलाई देश निकाला गरेको छ। उनीहरूलाई विश्वकै सबैभन्दा गरीब र अस्थिर मुलकहरूमध्ये एक मध्य अफ्रिकी गणतन्त्रमा पठाइएको हो। यो एउटा विवादास्पद सम्झौता अन्तर्गत चालिएको कदम हो, जसले अमेरिकालाई आफ्नै गृहदेश फर्काउन नसकिने आप्रवासीहरूलाई तेस्रो देशमा डिपोर्ट गर्ने अनुमति दिन्छ। बिहिबार राति अमेरिकाको लुइजियानाबाट उड़ेको सो विमानमा एक इरानी लोकतन्त्र समर्थक अभियन्ता सहित करिब 2 दर्जन आप्रवासी सवार रहेको बताइएको छ। सो विमान शुक्रबार मध्य अफ्रिकी गणतन्त्रको राजधानी बानगुईमा अवतरण गरेको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुगेका छन्। काठमाण्डुबाट गैराति प्रस्थान गरेका उनी आज चीन पुगेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह गर्दैछ। चीन भ्रमणका क्रममा उनले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्ने बताइएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन्। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेशको सभापतिमा उत्सव बरियाल विजय भएका छन्। उनका निकटतम प्रतिस्पर्धी डाक्टर अछुतम लामिछानेलाई 2 मतान्तरले पराजित गर्दै अर्याल विजय भएका हुन्। लामिछानेले 416 मत प्राप्त गर्दा अर्यालले 414 मत मात्रै प्राप्त गरे। अर्यालले नेतृत्व गर्ने प्रदेश कमिटिको उपसभापतिमा पनि

0: इस्लामी छानी प्यारलका उम्मेद्वार विजयी भएका छन्। अघिल्लो कार्यक्रममा प्रदेश कमिटिको महामन्त्री रहेका सुरेन्द्र भट्ट निर्वाचित भएका हुन्। सभापति पदबाट उम्मेद्वारी फिर्ता लिएका कृष्णमान साक्यलाई उपसभापति पदमा पराजित गर्दै भट्ट विजयी भएका हुन्। उनले 247 मत प्राप्त गर्दा श्रेष्ठले 161 मत प्राप्त गरे। साक्य अर्याल प्यानलबाट उम्मेद्वार बनेका थिए। भट्ट र साक्यसँगै राधिका तिमल सिन्हा, गीता पौडेल र निना रेग्मी पोखरेल उपसभापतिको दावेदार बनेका थिए। तिमल सिन्हाले 49, पौडेलले 9 र पोखरेली 30 मत प्राप्त गरेकी थिइन्। यस्तै महामन्त्री पदमा सिन्धुलीको मेनुका ठकुरी निर्वाचित भएकी छिन्। यसअघि प्रदेश कमिटिको कोषाध्यक्षमा रहेकी ठकुरीले 219 मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। सांसद समेत रहेका बदन कुमार भण्डारीलाई 12 मत अन्तरले पराजित गर्दै उनी महामन्त्री बनेकी छिन्। सह महामन्त्रीमा नुवाकोटकी सुस्तिका लामिछाने र काठमाडौँको मेन प्रसाद गैडे निर्वाचित भएका छन्। रासोपा बागमती प्रदेश समिति 65 सदस्य हुने व्यवस्था छ। विश्वकप समूह डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई 2-0 गोलले पराजित गरेको छ। क्यानाडाको म्यान कुफरमा आज बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई 0-0 विरूद्ध 2-2 गोलले जितेको हो। 27 मिनटमा इरान कुण्डाले गोल गरेर टोलीलाई शुरूआती अग्रता दिलाएका थिए। 75 मिनटमा कोनर मेट काल्फले थपेको गोलसँगै अस्ट्रेलिया विजयी भएको हो। यो जितसँगै अस्ट्रेलियाले 3 अंक जोडेर विश्वकप सह आयोजक अमेरिकासँग समूहको शीर्ष 2 स्थान बनाएको छ। बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका एक सहायक हवलदारको मृत्यु भएको छ। बागमती प्रदेश 03001X1412 नम्बरको ट्रकले गुलरिया नेपालगंज सड़क खण्डको लालपुर भन्ने स्थानमा ठक्कर दिँदा बाँसगढ़ी नगरपालिका 5 मोतीपुरका 35 वर्षीय सशस्त्र प्रहरी हवलदार तिलक कणेलको मृत्यु भएको हो। उनलाई आज बिहान करिब 5:30 बजे अस्पताल पुर्याएर गर्दै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी एवं डीएसपी रेशम बोहराले जानकारी दिए। हवस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना।
2: यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
0: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपु दोलखा।

चरीकोट कोटीहोममा पुरूषोत्तम महात्म्य हुने बारे सूचना। कालिन्चोक शान्तनन्द धर्म कर्म सेवा संघको आयोजनामा निम्न मिति समय र स्थानमा माता रामेश्वरी गौरीबाट पुरूषोत्तम महात्म्य कथा वाचन तथा भजन कीर्तन हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सुपुण्य कार्यमा सहभागी भई कथा श्रवण गरिदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ। कथा वाचन हुने मिति र स्थान यही जेठ 29 गतेदेखि जेठ 31 गतेसम्म। समय बिहान 7 बजेदेखि अपरान्ह 4 बजेसम्म। भजन कीर्तन बेलुकी 5 बजेदेखि 7 बजेसम्म।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीघ्याङ दोलखा 104.2 र

दिउँसो 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले मस्यौदा तयार पारेर सर्वसाधारणसँग राय माग गरेको हो। गृह मन्त्रालयका अनुसार विदेशीको नेपाल प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागेको छ। जस अनुसार कुनै विदेशीलाई नेपालमा प्रवेश वा उपस्थिति हुन दिने वा नदिने वा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहनेछ। कुनै विदेशी नेपालभित्र प्रवेश गर्न वा नेपालमा पस्न सम्बन्धित मुलुकको राजधानी र नेपालको भिसा लिएको हुनु पनि जनाइएको छ। पछिल्लो 24 घण्टामा देशभर विभिन्न प्रकारका 24 बेपत्का घटना भएका छन्। त्यही घटनामा 2 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडीआरआरएमएका अनुसार घटनाबाट करिब 6,69,000 बराबरको क्षति भएको छ। प्राधिकरणले सार्वजनिक गरेको दैनिक बेपद बुलेटिन अनुसार रोल्पा, सुर्खेत र कञ्चनपुर लगायतका विभिन्न स्थानमा बेपत्का घटना भएका छन्। वाणिज्य बैंकहरूमा 4 महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर थप घट्ने भएको छ। बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार 7 बैंकहरूको जेठ महिनाको तुलनामा असारका लागि ब्याजदरमा कटौती गर्दा वाणिज्य बैंकमा मद्दतीतर्फको औसत ब्याजदरमा गिरावट आउने भएको हो। असार महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत तर्फको औसत ब्याजदर 4.27% कायम भएको छ, जुन जेठको 4.34% तुलनामा 0.07% कम हो।

0: सुनसरी औसततर्फको ब्याजदर पनि घटेर 3.18% पुगेको छ। विवरण अनुसार 20 वाणिज्य बैंकहरू मध्ये 13 बैंकले असारका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन्। परराष्ट्र मन्त्री सुशील खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणका लागि बेजिङ पुगेका छन्। काठमाडौँबाट गैराते प्रस्थान गरेका उनी आज चीन पुगेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह आयोजना गर्दैछ। चीन भ्रमणका क्रममा उनले नेपाली समुदायसँग अन्तर्क्रिया समेत गर्ने दूतावासले जनाएको छ। चीनमा रहँदा परराष्ट्र मन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकारलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन्। मन्त्री खनाल आगामी असार 3 गते स्वदेश फर्किने कार्यक्रम छ। अमेरिकाले जोर्डन, आर्मेनिया, टर्की, इरान, जर्जिया र अफगानिस्तानका नागरिकहरूलाई देश निकाला गरेको छ। उनीहरूलाई विश्वकै सबैभन्दा गरीब र अस्थिर मुल्कहरूमध्ये एक मध्य अफ्रिकी गणतन्त्रमा पठाइएको छ। एउटा विवादास्पद सम्झौता अन्तर्गत चालिएको कदम हो, जसले अमेरिकालाई आफ्नै गृह देश फर्काउन नसकिने आप्रवासीहरूलाई तेस्रो देशमा डिपोर्ट गर्ने अनुमति दिन्छ। बिहिबार राति अमेरिकाको लुजियानाबाट उड़ेको सो विमानमा एक इरानी लोकतन्त्र समर्थक अभियन्ता सहित करिब 2 दर्जन आप्रवासी सवार रहेको बताइएको छ। सो विमान शुक्रबार मध्य अफ्रिकी गणतन्त्रको राजधानी बानगुईमा अवतरण गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल विजय भएका छन्। उनका निकटतम प्रतिस्पर्धी डाक्टर अच्युतम लामिछानेलाई 2 मतान्तरले पराजित गर्दै अर्याल विजय भएका हुन्। लामिछानेले 416 मत प्राप्त गर्दा अर्यालले 414 मत प्राप्त गरे। अर्यालले नेतृत्व गर्ने प्रदेश कमिटिको उपसभापतिमा पनि लामिछाने प्यानलका उम्मेद्वार विजय भएका छन्। अघिल्लो कार्यकालमा प्रदेश कमिटिको महामन्त्री रहेका सुरेन्द्र भट्ट निर्वाचित भएका हुन्। सभापति पदबाट उम्मेद्वारी फिर्ता लिएका कृष्णमान साक्यलाई उपसभापति पदमा पराजित गर्दै भट्ट विजय भएका हुन्। भट्टले 247 मत प्राप्त गर्दा श्रेष्ठले 161 मत प्राप्त गरे। साक्य अर्याल प्यानलबाट उम्मेद्वार बनेका थिए। भट्ट र साक्यसँगै राधिका तिमल सिन्हा, गीता पौडेल र निना रेग्मी पोखरेल उपसभापतिको उम्मेद्वार बनेका थिए। यसै महामन्त्री पदमा सिन्धुलीकी मेनुका ठकुरी निर्वाचित भएकी छिन्। यसअघि प्रदेश कमिटिको उपसाध्यक्ष पदमा रहेकी ठकुरीले 219 मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। सांसद समेत रहेका बदन कुमार भण्डारीलाई 12 मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन्। सह महामन्त्रीमा नुवाकोटकी स्वस्तिका लामिछाने र काठमाडौँका मेन प्रसाद गैरी निर्वाचित भएका छन्। रासोपा बागमती प्रदेश समिति 65 सदस्य हुने व्यवस्था छ। हाउस दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
8: संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949420।

0: भाइनै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कुल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
4: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ।
1: 9844304879 9844304879 र 9864100011 9864100011।

0: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
1: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 421 02।

0: मेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ। भुवन सापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म त्यो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: बहिनी बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलोखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलोखा तथा दोलोखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई बाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको यही मिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी 32/8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौटी स्वास्थ्य चौकी मेलुङ 1 पौटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिन्चोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367, 9863318210।
1: सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल,
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने,
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने,
1: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने,
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 0974181802 र 0974181844।
4: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। सरकारले

अध्यागमन सम्बन्धी कानूनलाई संशोधन गरेर सरकारले गैर आवश्यक नेपाली र उनीहरूका परिवारलाई 10 वर्षसम्म निशुल्क भिसा उपलब्ध गराउने तयारी गरेको हो। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न परेको विधेयकको मस्यौदा तयार गरी सर्वसाधारणसँग राय माग गरेको छ। प्रस्तावित कानून अनुसार नेपाल प्रवेश गर्ने विदेशी नागरिकको नियमन गर्ने र भिसा दिने वा नदिने अधिकार नेपाल सरकारमा निहित रहनेछ। गृह मन्त्रालयले तयार पारेको अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा 4 अध्यागमन अधिकृतले भिसा जारी गर्न सक्ने प्रावधान छ, जस अन्तर्गत गैर आवश्यक नेपाली भिसा जारी गर्ने विशेष समावेश छ। प्रस्तावित विधेयक अनुसार सरकारले 17 प्रकारका भिसा जारी गर्नेछ। प्रस्तावित प्रावधान अनुसार गैर आवश्यक नेपाली नागरिकता प्राप्त वा गैर आवश्यक परिचय पत्र प्राप्त नेपाली मूलको विदेशी नागरिकले गैर आवश्यक नेपाली भिसा प्राप्त गर्न सक्नेछन्। गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागि हो। नेपाली कंग्रेसका नेता शशांक कोइरालाले कंग्रेस व्यावहारिक रूपमा फुटिसकेको भन्दै सर्वोच्च र निर्वाचन आयोगले गलत निर्णय गरेको टिप्पणी गरेका छन्। विराटनगरमा जारी नेपाली कंग्रेसको संस्थापनेतर समूहको भेलालाई सम्बोधनका क्रममा उनले पार्टीको पार्टीभित्रको विभाजनलाई अत्यन्तै दुर्भाग्यपूर्ण भन्दै चिन्ता व्यक्त गरेका हुन्। लामो संघर्ष र ठूलो बलिदानबाट बनेको कंग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीड़ादायी भएको भन्दै उनले पार्टी आफै नटुक्रिएको बरु यसलाई टुक्रियाइएको दावी गरेका छन्। कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण पार्टी आज विभाजनको अवस्थामा आइपुगेको आरोप समेत लगाए। अहिलेको परिस्थितिमा सबैभन्दा ठूलो र प्राथमिक आवश्यकता पार्टी एकता भएको स्पष्ट पार्दै उनले कंग्रेस बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गरे। वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै कोइरालाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने भन्दै सबैले समेटेर अघि बढ़न आग्रह गरेका छन्। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला सम्हालेको उत्तर प्रदेशको विराटनगरमा आज वृहत एकता साझा प्रतिबद्धता नेपाली कंग्रेसको उत्तर प्रदेश स्तरीय भेला गरेको हो। संस्थापनेतर पक्षको उत्तर प्रदेश स्तरीय भेलामा नेताहरूले पार्टीको वर्तमान नेतृत्वप्रति कड़ा आक्रोश पोखेका छन्। कार्यक्रममा बोल्दै नेता रामहरि खतिवड़ाले संस्थापक पक्षका नाममा पार्टीभित्र एकलौटी र निषेधको राजनीति गरिए त्यस्तै कुनै पनि हालतमा स्वीकार गर्न नसकिने चेतावनी दिए। अर्का नेता गोविन्द शाहले नेतृत्वलाई नसोची आन्दोलन ओडा तहसम्म लैजाने भन्दै 1 महिनाको अल्टिमेटम दिएका छन्। त्यसै गरी नेता मेन विश्वकर्मा र एमपी साउदले पछिल्लो समय संसदको गतिरोध, राष्ट्रियतामाथिको चुनौती र राजनैतिक समीकरणमा आएका फेरबदलका कारण कंग्रेस रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे। नेता मोहन बस्नेतले वर्तमान नेतृत्वको कमजोरीका कारण कंग्रेस इतिहासका सबैभन्दा कमजोर मोडमा आइपुगेको आरोप लगाएका छन्। नेताहरूले वर्तमान संस्थापन पक्ष र विशेष गरी पार्टी नेतृत्वमाथि तीव्र असन्तुष्टि पोखेका छन्। बागमती प्रदेशको चालू आर्थिक वर्ष 2082-83 प्रदेशको आर्थिक वृद्धि दर 5.4% पुग्ने अनुमान गरिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि दर 3.85% रहने अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.4% रहने प्रक्षेपण गरिएको हो। यस्तै प्रदेशको कुल अर्थतन्त्र कुल ग्राहस्थ उत्पादन 24 खर्ब 23 अर्ब भन्दा बढ़ी पुग्ने प्रक्षेपण गरिएको छ। नेपालको कुल अर्थतन्त्र 66 खर्ब 9 अर्ब पुग्ने अनुमान गरिएको छ भने त्यसको 36.7% अर्थात 24 खर्ब 23 अर्ब 12 करोड़ हिस्सा बागमती प्रदेशको रहनेछ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बागमती प्रदेश आर्थिक सर्वेक्षण 2082-83 प्रदेशको आर्थिक सामाजिक तथा भौतिक विकासका सूचकहरू उल्लेख

0: दै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान पुर्याइरहेको बताएका छन्। आर्थिक सर्वेक्षणले प्रदेशका नागरिकको औसत आय राष्ट्रिय औसत भन्दा उल्लेख्य रूपमा माथि रहने रहेको देखाएको छ। मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको फागुनसम्म बागमती प्रदेशको मुद्रास्फीति 3.62% रहेको सर्वेक्षणमा 3.2% रहेको उल्लेख छ। प्रदेश सरकारको खर्चको अवस्था पनि अपेक्षा अनुसार नदेखिएको आर्थिक सर्वेक्षणमा मन्त्री तामाङले उल्लेख गरेका छन्। उनका अनुसार फागुन मुसान्तसम्म प्रदेश सरकारको कुल खर्च 15.5 करोड़ 8 लाख मात्रै छ, जुन वार्षिक विनियोजनको 22.32% मात्र हो। प्रदेश सरकारले फागुनसम्म कुल आय राजस्व बारफाँड र नगद मौजदात सहित 38.78 करोड़ 70 लाख रूपियाँ संकलन गरेको छ। यो वार्षिक अनुमानको 57.48% बराबर हो। नेपालमा वित्तीय साक्षरता 57.9% रहेकोमा बागमती प्रदेशमा यो दर 64.5% पुगेको मन्त्री तामाङले बताए। प्रदेशको कुल जनसंख्याको 44.52% कृषि पेसामा आबद्ध रहेको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छाडेर नयाँ पार्टी बनाउन लागेका धौल शमशेर राणा समूहले मेडिकल व्यवसाय तथा अभियन्ता दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी खोलेको छ। सो पार्टीको अध्यक्ष धौल शमशेर राणा बनेका छन्। प्रसाई भने सर्वमान्य नेता हुने भएका छन्। सो पार्टीले पूर्ण आकार आउन भने एक साता लाग्नेछ। राणा निकटहरूको अनुसार अध्यक्षमा राणा र सर्वमान्य नेता चयन गर्ने आन्तरिक सहमति भइसकेको छ। सही सहमति अनुसार उनीहरूले पार्टीको संरचना बनाउने तयारी गरेका छन्। राणा र प्रसाईको आन्तरिक सहमतिपछि पार्टी निर्माणका लागि दुईटा समिति गठन गरिएका छन्। पार्टीको विधान नाम र चिन्ह लगायतका लागि एउटा कार्यदल बनेको छ। सो कार्यदलको नेतृत्व मुकुन्द शर्मा गिरीले गरेका छन्। काठमाडौँ महानगरपालिकाकै कार्यवाहक मेयर सुनिता डंगुलले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेकी छिन्। उनले आज महानगरपालिकाको नगर सभाको 19औं अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेकी हुन्। महानगरपालिकाले अव्यवस्थित बसोबासी तथा नदी किनारका जोखिमपूर्ण बस्ती व्यवस्थापनका लागि नयाँ दृष्टिकोण अघि सारेको छ। काठमाडौँ महानगरपालिकाले शहरको सौन्दर्य र सुरक्षामा चाउने विज्ञापन सामग्रीहरूलाई पूर्णता निषेध गर्ने भएको छ। नीति तथा कार्यक्रममा मोटरसाइकल एम्बुलेन्सदेखि सड़क कुकुर र बाँदर नियन्त्रणसम्मका विषय समेटिएको छ। वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर थप घट्ने भएको छ। बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार 7 वटा बैंकहरूको जेठ महिनाको तुलनामा असारका लागि ब्याजदरमा कटौती गर्दा वाणिज्य बैंकमा मुद्दती तर्फको औसत ब्याजदरमा गिरावट हुने भएको हो। असार महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत तर्फको औसत ब्याजदर 4.27% कायम भएको छ, जुन जेठको 4.34% तुलनामा 0.07% कम हो। त्यसै गरी औसत तर्फको ब्याजदर पनि घटेर 3.18% पुगेको छ। विवरण अनुसार 20 वाणिज्य बैंकहरूमध्ये 13 वटा बैंकले असारका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन्। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लै कसको टिभी बोक्नु नि भित्ती। आफ्नो टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पुग्का होला त होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिसोम सिटीमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
5: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गोकुल धूप साल धूप वा बाटे को धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाणादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

टेलिकिस्ट बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र फेरि सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org/ पनि हामीलाई सुन्न सक्नुहुनेछ। अत्यागमन सम्बन्धी कानून संशोधनको तयारी, कैरावस्ते नेपालीलाई निशुल्क फेसा, परराष्ट्र मन्त्री खनाले चिनियासम्म कक्सी वाङ्गीसँग बीआरआई परियोजना केन्द्रित छलफल गर्ने, सरकारी सेवामा प्राय 529 कर्मचारीमा फेरि छानबिन शुरू, राष्ट्रिय अर्थतन्त्रमा बागमतीको हिस्सा 24 खर्ब माथि, प्रदेशको आर्थिक वृद्धि दर 5.4% पुग्ने अनुमान, र अमेरिकासँग सम्भावित साथहरू। अत्यागमन सम्बन्धी कानून संशोधनको तयारी, कैरावस्ते नेपालीलाई निशुल्क फेसा, परराष्ट्र मन्त्री खनाले चिनियासम्म कक्सी वाङ्गीसँग बीआरआई परियोजना

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: अब समाचार विस्तारमा। चीनको 4 दिने भ्रमणका लागि आज बेजिङ पुगेका परराष्ट्र मन्त्री श्री शेर खनालले चिनिया समकक्षी वाङ ईसँग बीआरआई वा अन्य द्विपक्षीय सम्झौता अन्तर्गतका परियोजना केन्द्रित छलफल गर्ने भएका छन्। चीनका परराष्ट्र मन्त्री वाङको निमन्त्रणामा बेजिङ पुगेका उनी नेपाली समुदायले गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए। सोक्रममा मन्त्री खनाली बीआरआई लगायतका विषयमा आफ्ना प्राथमिकताबारे उल्लेख गरेका हुन्। उनले कुनै पनि परियोजना अघि बढ़ाउँदा नेपाललाई कति प्रतिफल प्राप्त हुन्छ र त्यसको वित्तीय ढाँचा के हुन् भन्नेमा ख्याल गर्नुपर्ने बताए। मन्त्री खनालले मूल रूपमा आर्थिक समृद्धिका लागि सरकारले क्षेत्र, व्यापार, पर्यटन, पूर्वाधार, प्रविधि, ऊर्जा र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेको जानकारी दिए। परराष्ट्र मन्त्री खनालले चीनमा रहेका नेपाली विद्यार्थी, शोधकर्ता तथा पेसाकर्मीलाई आफ्नो ज्ञान, सिप र अनुभव नेपालको विकासमा उपयोग गर्न आग्रह गरेका छन्। सरकारले गैर आवासीय नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिने तयारी गरेको छ। अध्यागमन सम्बन्धी कानूनलाई संशोधन गरेर सरकारले गैर आवासीय नेपाली र उनीहरूका परिवारलाई 10 वर्षसम्म निशुल्क भिसा उपलब्ध गराउने तयारी गरेको हो। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बने विधेयकको मस्यौदा तयार गरी सर्वसाधारणसँग राय माग गरेको छ। प्रस्तावित कानून अनुसार नेपाल प्रवेश गर्ने विदेशी नागरिकको नियमन गर्ने र भिसा दिने वा नदिने अधिकार नेपाल सरकारमा निहित रहनेछ। गृह मन्त्रालयले तयार पारेको अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा 4 अध्यागमन अधिकृतले भिसा जारी गर्न सक्ने प्रावधान छ, जस अन्तर्गत गैर आवश्यक नेपाली भिसा जारी गर्ने विषय समावेश छ। प्रस्तावित विधेयक अनुसार सरकारले 17 प्रकारका भिसा जारी गर्नेछ। यस्तै नेपालमा बस्ने विदेशीले बसोबासको विवरण दर्ता गर्नुपर्ने व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने भएको छ। गृह मन्त्रालयले तयार पारेको नयाँ विधेयकको दफा 10 विदेशीको बसोबासको विवरण दर्ता गर्नुपर्ने प्रावधान छ। गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागि हो। बागमती प्रदेशको चालू आर्थिक वर्ष 2082-83 प्रदेशको आर्थिक वृद्धि दर 5.4% पुग्ने अनुमान गरिएको छ। सर्वेक्षण अनुसार चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि दर 3.85% रहने अनुमान गरिएकोमा बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.4% रहने प्रक्षेपण गरिएको हो। यस्तै प्रदेशको कुल अर्थतन्त्र, कुल ग्राहस्थ उत्पादन 24 अर्ब 23 अर्ब भन्दा बढ़ी पुग्ने प्रक्षेपण गरिएको छ। नेपालको कुल अर्थतन्त्र 66.9 अर्ब पुग्ने अनुमान गरिएको छ भने त्यसको 37.7% अर्थात 24 अर्ब 23 अर्ब 12 करोड़ हिस्सा बागमती प्रदेशको रहनेछ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बागमती प्रदेश आर्थिक सर्वेक्षण 2082-83

0: प्रदेशको आर्थिक सामाजिक तथा भौतिक विकासका सूचकहरू उल्लेख गर्दै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान पुर्याइरहेको बताएका छन्। आर्थिक सर्वेक्षणले बागमती प्रदेशका नागरिकको औसत आय राष्ट्रिय औसत भन्दा उल्लेख्य रूपमा माथि रहेको देखाएको छ। मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको फागुनसम्म बागमती प्रदेशको मुद्रास्फीति 3.2% रहेको उल्लेख छ। प्रदेश सरकारको खर्चको अवस्था पनि अपेक्षा अनुसार नदेखिएको आर्थिक सर्वेक्षणमा मन्त्री तामाङले उल्लेख गरेका छन्। उनका अनुसार फागुन मसान्तसम्म प्रदेश सरकारको कुल खर्च 15.5 करोड़ 8 लाख रूपियाँ मात्रै छ, जुन वार्षिक विनियोजनको 22.30% मात्र हो। प्रदेश सरकारले फागुनसम्म कुल आय राजस्व बाँडफाँड र नगद मौजात सहित 38.78 करोड़ 70 लाख संकलन गरेको छ। यो वार्षिक अनुमानको 57.48% बराबर हो। नेपालमा वित्तीय साक्षरता 57.9% रहेकोमा बागमती प्रदेशमा यो दर 64.5% पुगेको मन्त्री तामाङले बताए। प्रदेशको कुल जनसंख्याको 44.5% कृषि पेसामा आबद्ध रहेको सर्वेक्षणले देखाएको छ। मन्त्री तामाङले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार बागमती प्रदेशको साक्षरता दर 82.1% पुगेको छ। हामीसँग अझै समाचार बाँकी छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीपुर ब्रिज बजार दुलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
6: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
7: आफ्नै कम्पाउण्ड भएको,
8: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
9: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
10: सस्तोमा होइन राम्रो सिकाउँछौ।
11: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 98 44 30 48 79 98 44 30 48 79 र 98 64 11 00 11 98 64 11 00 11।
0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबुटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
12: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।

0: तपाई त्यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। मेधावधि सकिँदा पनि कार्यालयमा हाजिर नभई सम्पर्क विहीन रहेका 529 जना निजामती कर्मचारीमाथि छानबिन शुरू भएको छ। राष्ट्रिय किताबखानाको अभिलेख प्रणाली किताबखाना प्रणालीको पछिल्लो विश्लेषणले विधावधि सकिएपछि पनि सेवाको नियमित चक्रमा नदेखिएका कर्मचारीहरू निष्क्रिय भएको अनुमान गर्दै राष्ट्रिय किताबखानाले विशेष छानबिनका लागि सम्बन्धित मन्त्रालयमा पत्रचार गरेको हो। राष्ट्रिय किताबखानाले शंकास्पद देखिएका सबै कर्मचारीहरूको नामसहितको विस्तृत विवरण सम्बन्धित मन्त्रालयहरूमा पठाई यथार्थ छानबिन गर्न र अभिलेख सच्याउन अनुरोध गरेको थियो। हाल सबै मन्त्रालयबाट यस्तो विवरण प्राप्त हुने क्रम जारी रहेको छ। प्राप्त विवरणमध्ये शुक्रबारसम्म 504 विवरण प्रणालीमा अपडेट भइसकेको किताबखानाले जनाएको छ। किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार संघतर्फ देखिएका कुल 6,234 कर्मचारीहरूको विवरणलाई प्राविधिक रूपमा विश्लेषण गर्दा 529 विवरणमाथि गम्भीर छानबिन गर्नुपर्ने अवस्था देखिएको छ। विदा स्वीकृत भएको मितिपछि ती कर्मचारीहरूको सेवावधिमा हुनुपर्ने पदस्थापन सरवा बढ़ुवा वा स्तर वृद्धि जस्ता कुनै पनि प्रशासनिक घटना प्रणालीमा दर्ता नभएको भेटिएको छ। पोखरेलका अनुसार यसरी विधावधि सकिएर पनि सेवाको नियमित चक्रमा नदेखिएका 529 कर्मचारीहरूमध्ये सबैभन्दा ठूलो संख्या स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीको रहेको छ। राष्ट्रिय किताबखानाले निष्क्रिय देखिएका कर्मचारीहरूको विस्तृत विवरण भूमि सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा इमेल मार्फत पठाउँदै विशेष छानबिन गर्न अनुरोध गरेको छ। वेदा स्वीकृत गराएर विदेश पलायन भएका वा अन्य क्षेत्रमा लागेका कर्मचारीहरूले राजीनामा समेत नदी सेवा छाडेको हुन सक्ने अनुमान गरिएको छ। किताबखाना र संघीय मामिला मन्त्रालयले यस्ता कर्मचारीहरूको यथार्थ पत्ता लगाई आवश्यक कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने तयारी गरेको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर नागरिकले तिर्न नसक्ने अवस्था रहेको भन्दै सरकारले फिर्ता गर्नुपर्ने बताएका छन्। निम्नवर्गीय र मध्यमवर्गीय जनताले शिक्षा र स्वास्थ्य क्षेत्रको कर तिर्न नसक्ने उनको भनाइ छ। उनले अहिलेको सरकारले ल्याएको बजेटबाट मध्यमवर्गलाई राहत भयो भन्ने हिसाबले चर्चा भइरहेकोमा पनि असहमति प्रकट गरेका छन्। सभापति थापाले वर्तमान सरकारले ल्याएको बजेटले मध्यमवर्गलाई राहत दिने भ्रम सरेर उल्टी आर्थिक भार थपेको आरोप लगाएका छन्। कंग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आज सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्। सरकारले आयकरको सीमा 10,00,000 रूपियाँसम्म पुर्याएर मध्यमवर्गलाई खुशी पार्न खोजेको देखिए पनि अन्य शीर्षकमा गरिएका कर वृद्धिका कारण आम नागरिकको ढाड सेकिने थापाको तर्क छ। नेपाली कंग्रेसका नेता शशांक कोइरालाले कंग्रेस व्यावहारिक रूपमा फुटिसकेको भन्दै सर्वोच्च र निर्वाचन आयोगले गलत निर्णय गरेको टिप्पणी गरेका छन्। विराटनगरमा जारी नेपाली कंग्रेसको संस्थापनेतर समूहको भेलालाई सम्बोधनका क्रममा उनी पार्टीभित्रको विभाजनलाई अत्यन्तै दुर्भाग्यपूर्ण भन्दै चिन्ता व्यक्त गरेका हुन्। लामो संघर्ष र ठूलो बलिदानबाट बनेको कंग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीड़ादायी भएको भन्दै उनले पार्टी आफै नटुक्रिएको बरू यसलाई टुक्रियाइएको दावी गरे। वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै कोइरालाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने भन्दै सबैलाई समेटेर अघि बढ़न आग्रह गरेका छन्। नेपाली कंग्रेसको निवर्तमान सभापति शेरबहादुर देवा र नेता डाक्टर शेखर कोइराला समूहले कोशी प्रदेशको विराटनगरमा आज कोशी प्रदेश स्तरीय भेला गरेको हो। संस्थापनेतर पक्षको कोशी प्रदेश स्तरीय भेलामा नेताहरूले पार्टीको वर्तमान नेतृत्वप्रति कड़ा आक्रोश पोखेका छन्। कार्यक्रममा बोल्दै नेताहरूले वर्तमान संस्थापन पक्ष र विशेष गरी पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि पोखेका हुन्। पालो पछिल्लो समय भारतीय पर्यटकहरूले सड़कमै खाना पकाउने नदी ताल किनारामा लुगा धुने तथा बसोबास गर्ने गरेको विषय सामाजिक सञ्जालमा भाइरल छ। तिनै विषयलाई लक्षित गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तै मार्गबाट आउने पर्यटकलाई लक्षित गरी नेपालभित्र गर्न हुने र नहुने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ।
1: विज्ञहरूले नेपाललाई सबै प्रकारका पर्यटकको आकर्षक थलो बनाउन आवश्यक आचार संहिता बनाएर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन सुझाव दिइरहेका छन्। सोही अनुसार मन्त्रालयले गर्न हुने र गर्न नहुने विषय नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरी सार्वजनिक गरेको छ। मन्त्रालयले नेपालको सीमामा आइसकेपछि वनसार विभागको अनलाइन वा भौतिक अनुमति पत्र भर्न भनेको छ। सोही बेला आवश्यक विवरण भर्न समेत सुझाव दिइएको छ। भारतीय नागरिकलाई भिसा आवश्यक नपर्ने तर प्रवेशका लागि राहदानी वा अन्य परिचय पत्र उपलब्ध गराउन सूचित गरेको छ। नेपालका सड़क पहाड़ी क्षेत्रमा सागुरा र धेरै घुम्ती रहेको उल्लेख गर्दै यात्रा अवधिभरि आफ्नो सवारी साधन दुरूस्त राख्न सुझाव दिएको छ। नेपालको सड़कमा सवारी साधन चलाउने चालक पर्याप्त अनुभवी र नेपालको धरातलीय स्वरूप जलवायु र मौसमको जानकारी भएको हुनुपर्ने समेत सूचनामा उल्लेख छ। लेक लाग्ने समस्या हुन सक्ने भन्दै उचाइमा जाँदा अक्सिजन आवश्यक पर्न सक्ने भन्दै सुनिश्चित गर्न सुझाव दिएको छ। भारतीय पर्यटकले 5,000 अमेरिकी डलर सम्म बोक्न पाउने अनुमति बारेमा समेत जानकारी गराएको छ। प्रवेश र प्रस्थानका प्रक्रियामा हुन सक्ने झन्झटबाट बच्न यात्रुलाई सोही समयमै गहना घोषणा गर्न समेत आग्रह गरिएको छ। तीर्थयात्रुलाई गन्तव्य सफा राख्न समेत सूचित गरिएको छ। साथै प्रयोग गरिएका कपडा बन्दोबस्तीका सामान र फोहोर मैला तोकिएको क्षेत्रमा विसर्जन गर्न सुझाव दिएको छ। सड़कमा फोहोर फाल्नु पनि नियमको उल्लंघन भएको भन्दै सजाय भोग्नु पर्ने तर्फ सचेत गराएको छ। आफ्नै खाना पकाउनेहरूले स्थान भान्सा र अन्य बन्दोबस्तीका सामान व्यवस्थापन गर्न सक्ने होटलसँग अग्रिम सम्पर्क गर्न भनिएको छ। खाना पकाउन खुला स्थान प्रयोग गर्नुपर्ने सन्दर्भमा अनुमति र सहयोगका लागि सरकार सुरक्षाकर्मी र सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाव दिएको छ। साथै स्थानीय संस्कृति परम्परा र मानिसको सम्मान गर्न सूचित गरिएको छ भने अन्य भाषा र मर्यादित कपडा लगाउन पनि भनिएको छ। सूचना मार्फत मन्दिर वा पवित्र स्थल बाहिर जुत्ता चप्पल फुकाल्न जथाभावी मदिरा जन्य पदार्थ सेवन नगर्न र नेपालमा गाजा अवैध भएको बारे समेत जानकारी गराएको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: बागमती प्रदेश सरकारले सड़क आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ। प्रदेश सरकारको आजको मन्त्री परिषद बैठकले मानव उद्धार पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको हो। बैठकले बागमतीको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पदमा उमेश कुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापन गर्ने निर्णय समेत गरेको खानी पानी ऊर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङले जानकारी दिएका छन्। अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर इरानमा विरोध शुरू भएको छ। अमेरिकासँग एक दुई दिनमै सम्झौता हुने खबर आएसँगै इरानी जनता सड़कमा उत्रेका हुन्। इरानको मस्हद स्थित विदेश मन्त्रालय कार्यालय बाहिर संयुक्त प्रदर्शनकारीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौताको विरोध गरेका छन्। राजधानी तेहरानमा पनि विरोध प्रदर्शन भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार प्रदर्शनकारीहरूले विदेश मन्त्री अब्बास अरकाशी विरूद्ध नाराबाजी गर्दै सम्झौतामा आवश्यकता भन्दा बढ़ी लसिलो भएको आरोप लगाएका छन्। केही प्रदर्शनकारीले विदेश मन्त्री अरकाशी र संसद अध्यक्ष मोहम्मद बाघिर बलाफी घालिबाफको राजीनामा समेत माग गरेका छन्। प्रदर्शनकारीहरूले सो सम्झौताबाट इरानका रणनीतिक हितमा असर पार्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्ट्रेट अफ फर्मुजमाथिको प्रभाव कमजोर बनाउन सक्ने चिन्ता पनि जाहेर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीचको सम्झौतामा अनलाइन हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्। तर अमेरिका इरान सम्भावित सम्झौताबारे अझै अन्यूल कायम छ। अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर इरानमा विरोध शुरू भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
3: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर संचालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई पाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउनु हुन अनुरोध गर्दछौ। शिविरबाट सुनर भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनु भएका बिरामीहरूको यही मिति 83 साल असार 2, 3 र 4 गति दोलखा लाइन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ।
3: आँखा शिविर बस्ने मिति र स्थानहरू
2: 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गते बुधबार क्षेत्रपा स्वास्थ्य चौकी बैतेश्वर 8, जेठ 28 गते बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गते शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गते आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगुचार सिंगटी र असार 1 गते सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी।
3: विस्तृत जानकारीका लागि सम्पर्क
2: दोलखा लाइन शाखा केन्द्र दोलखा, सम्पर्क नम्बर 9851767367, 9863318210।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघाङ चरीकोट दोलखा।
2: होइन ए पाँडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरीघाङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
3: ए हो रे, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीघाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844491042 र 9844016814।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चरीकोट चरीकोट चरीकोट दोलखा।
5: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी गायक शिव परियारको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: आँखा शिविर बस्ने सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाभित्र विभिन्न मितिहरूमा फरक फरक स्थानमा चस्मा जाँच सहितको वृहत आँखा शिविर सञ्चालन हुन गइरहेको हुँदा आँखाका बिरामीहरूले आफूलाई बाइक पर्ने स्थानमा गएर आँखा जाँच गराउन हुन अनुरोध गर्दछौ। शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू तथा शल्यक्रियाको पर्खाईमा रहनुभएका बिरामीहरूको एकीमिति 2083 साल असार 2, 3 र 4 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराइन्छ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 तथा चस्माको न्यूनतम शुल्क लाग्ने जानकारी गराइन्छ। आँखा शिविर बस्ने मिति र स्थानहरू 2083 साल जेठ 26 गति मंगलबार सहरी स्वास्थ्य केन्द्र भीमेश्वर 9 खरीढुङ्गा, 27 गति बुधबार क्षेत्रपा स्वास्थ्य चौकी बैकेश्वर 8, जेठ 28 गति बिहिबार काटाकुटी स्वास्थ्य चौकी सैलुङ 5 काटाकुटी, 29 गति शुक्रबार पौवटी स्वास्थ्य चौकी मेलुङ 1 पौवटी, जेठ 31 गति आइतबार सिंगटी ग्रामीण आँखा केन्द्र बेगु 4 सिंगटी र असार 1 गति सोमबार सुनखानी स्वास्थ्य चौकी कालिचोक 8 सुनखानी। विस्तृत जानकारीका लागि सम्पर्क दोलोखा लाइन शाखा केन्द्र दोलोखा, सम्पर्क नम्बर 9851767367, 9863318210।
1: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण।

0: सुशील सिन्दे हुनुहुन्थ्यो चर्चित गायक शिव परियारको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: बहिनी बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालताको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो

0: हरि हरि।
1: हे राम राम राम राम, कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिएकी देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्जो पानी पर्यो, मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो,
0: हजुर।
1: त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो, बाहिर निष्पट अँध्यारो छ, मान्छे बगाउला झैं झरी बर्सेको छ। त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ, कस्तो चिन्ता
0: भन्नुहोस् न।

0: अधिकारी।
1: हे राम राम राम राम, वासुदेवले आँखा भरी आँसु पारे। म यस्तो स्थितिमा छु, यो बालकलाई कसले गोकुल पुर्याइदेला। तुरुन्तै अनौठो चमत्कार भयो, हात खुट्टामा बाँधिएका साङ्ला खोलिए। वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे, जेलका फलामे ढोका खुले। अघिसम्म खडा द्वारे पाले, निद्राले घुर्न थाले। मुसलधारे झरी रोकियो, वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता, यमुना नै घटेर सानी भइन्। सुन्यौ
0: अनि के?

0: हरि हरि।
1: हे राम राम राम राम, बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल। जन्मेका सातैवटा अब शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई। बहिनी देवकीको अघि आयो, नवजात शिशु हातमा लियो। आठौं सन्तान त बालक जन्मनु पर्ने, अचम्म बालिका कसरी भयो? कंस अट्टहास हाँस्यो, मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो?

0: हे राम राम राम राम। जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई, बिजुली चम्क्यो, अनौठो आकाशवाणी भयो। एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ, तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ। हाँस कति हाँस्छ सास, अब पालो देवहरूकै हो, सज्जन र न्यायीहरूकै हो। नारायण
1: हरि हरि।

0: हरिहरी।
1: हे राम राम राम राम, अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के, अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस होरी बतासे आयो, देवकी रुन थालिन् के भन्दै।

0: राम राम राम राम भगवान बालकृष्ण खेल्नुहुन्छ यशोदा मैयाको काखमा मथुरा छोडी गोकुलकै वनपाखमा कहिले ग्वाला बनेर साथी सङ्गीहरूसित कहिले कहिले बाँसुरी बजाउँदै मिठो गीत गोकुलवासीहरूको चिन्ता हरेझै भएको छ दिन फर्के झै लागेको छ किन
1: किन हो किन
0: मनमा आगो कोराको छ किन हो यस्तै लागेको छ सायद सायद भगवान श्री कृष्णको आगमनले पो हो कि नारायण।

राम राम राम राम यशोधालाई हैरान पार्ने दही चोरेर खाने गोपिनीलाई रन भुल्लै पार्ने मायाको दियो बाल्ने गोकुल गोकुलवासीहरूलाई गोवर्धन पर्वत उचाली भवसागर तार्ने बलवान मामा कंसलाई मार्ने तर राधिकाको माया जालमा हाँसेर हार्ने।